0: न्यूजीलैंड दौरा है, लेकिन 25-30 साल पहले जब मैं किसी सरकार में भी हिस्सा नहीं था, सार्वजनिक जीवन में मुझे कोई जानता नहीं था, तब भी मुझे यहाँ न्यूजीलैंड आने का अवसर मिला था।
1: वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि वजीर आजम मोदी के 3 मुल्कों के दौरे से तिजारत, टेक्नोलॉजी, सिक्योरिटी, तालीम, इख्तरा और अवामी रवाबित समेत मुतादिद शोबों में तआवुन को फरोग मिला है और इस दौरे से अहम और मुस्बत नतायज हासिल हुए हैं। वियतनाम के वजीर आजम ली मिन हुन ने फू क्वाक जजीरे के करीब पेश आने वाले उस तेज रफ्तार कश्ती हादसे की तहकीकात का हुक्म दिया है जिसमें 15 भारतीय सयाहों की मौत हो गई। मुंबई में वियतनाम के कौंसिल खाने की जानिब से जारी एक बयान के मुताबिक वियतनाम के वजीर आजम ने मुतालिका हुक्काम को हिदायत दी है कि वो हादसे की वजूहात और मुतालिका कोताहियों की निशानदेही करें, जिम्मेदारी का तायुन करें और आइंदा ऐसे वाकयात की रोकथाम के लिए मौसर इकदाम करें। उन्होंने ये भी हिदायत दी कि जिन अफराद ने जाब्तों की खिलाफ वर्जी की है और जिनकी गफलत इस हादसे का सबब बनी है उनके खिलाफ सख्त कानूनी कार्रवाई की जाए। ये अफसोसनाक हादसा कल उस वक्त पेश आया जब 36 अफराद जिनमें अमले के 4 अरकान भी शामिल थे को ले जाने वाली तेज रफ्तार कश्ती रत्नगोई जजीरे के करीब अचानक एक बड़ी समुद्री लहर की जद में आकर उलट गई। मकामी हुक्काम ने 21 अफराद को बहिफाजत बचा लिया, ताहम 15 भारतीय सयाह जिनमें 2 खवातीन भी शामिल थी जान की बाजी हार गए। वजीर खारजा डॉक्टर एस जयशंकर ने वियतनाम के फू क्वाक जजीरे के करीब पेश आने वाले अफसोसनाक कश्ती हादसे पर गहरे दुख और अफसोस का इजहार किया है। इस हादसे में 15 भारतीय शहरियों की मौत हो गई। एक सोशल मीडिया पोस्ट पर डॉक्टर जयशंकर ने कहा कि वो इस अफसोसनाक कश्ती हादसे से बेहद गमजदा है। वजीर खारजा ने महलुकीन के अहले खाना से दिली ताजियत और हमदर्दी का इजहार किया और हादसे में जख्मी होने वालों की जल्द सेहतियाबी के लिए दुआ की। ईरान की सिपाह पासदारा ने इनकलाब IRGC की जानिब से आबनाए हुरमुज से गुजरने वाले कुब्रुस के झंडे वाले कंटेनर जहाज पर हमले के बाद अमरीका ने ईरान के खिलाफ हमलों का एक नया सिलसिला शुरू किया है। पेश है एक रिपोर्ट।
2: अमरीकी फौज ने कहा है कि ये फजाई हमले सदर डोनाल्ड ट्रंप की हिदायत पर किए जा रहे हैं। अमरीकी सेंटकॉम ने कहा है कि एक तजारती जहाज पर हमले में पायलट अमले का एक शख्स लापता है और हमले की वजह से लगी आग के इंजन रूम में हुए नुकसान के सबब जहाज अपना सफर मुकम्मल नहीं कर सका। जजीरा कशाम, बंदर अब्बास और सिदीक में इन हमलों के बाद धमाकों की आवाजें सुनी गईं। वहीं ईरान ने अगले नोटिस तक आबनाए हुरमुज को बंद कर दिया है। ईरान की सिपाही पासदारा ने इनकलाब ने कहा है कि उस जहाज ने गैर कानूनी रास्ता इख्तियार करने की कोशिश की थी। फौज ने कहा है कि किसी भी जहाज को स्ट्रेटजिक आबी गुजरगाह से गुजरने की इजाजत नहीं होगी जब तक कि खित्ते में अमरीका की दखल अंदाजी बंद नहीं हो जाती। सिपाही पासदारा ने इनकलाब की जानिब से इंतबाही वार करने के बाद जब जहाज रुक गया तब ये ऐलान किया गया। वहीं अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि कशीदगी के बावजूद ईरान के साथ सालिसी जारी रहेगी। दूसरी तरफ ओमान ने आबनाए हुरमुज से जहाजों के गुजरने के लिए 2 अलहदा रास्ते तजवीज किए हैं, एक ईरानी समंदर से और दूसरा ओमान समंदर से। इससे पहले को बातचीत में तेहरान से इसी तरह की तजवीज को मुस्तरद कर दिया था। न्यूज डेस्क से जिज्ञासा की रिपोर्ट के साथ खबरनामे के लिए मैं हबीब रहमान।
1: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। मुजव्वजा एक मुल्क एक इंतखाब बिल का जायजा लेने वाली मुश्तरका पार्लियामानी कमेटी की 2 रोजा मुशावरत गोवा में इख्तिताम पजीर हो गई। अपने दौरे के दौरान कमेटी ने रियासती हुकूमत, सियासी पार्टियों, कानून साजों, कानून के माहिरीन, अवामी शोबे के इदारों, सिविल सोसाइटी के नुमाइंदों और मीडिया से तबादला ख्याल किया। मजीद तफसील हमारे नामा निगार से।
3: आईन के 129वें तरमीम बिल 2024 और मरकज के ज़ेर इंतज़ाम इलाकों से मुतालिक कानून तरमीम बिल 2024 पर मुश्तरका पार्लिमानी कमेटी ने एक साथ इंतखाबात कराने की तजवीज़ पर गोवा में 2 रोज़ा मुशावरत मुकम्मल की। पहले दिन कमेटी ने वज़ीर आला प्रमोद सावंत, मारूफ सियासी पार्टियों के रहनुमाओं, आईनी माहिरीन, रियासती चुनाव कमीशन और गोवा यूनिवर्सिटी के हुक्काम से मुलाकात की। दूसरे दिन यानी कल कमेटी ने गोवा कानून साज असम्बली के स्पीकर اپوزیشن کے لیڈر اور مختلف سیاسی پارٹیوں کے قانون ساز اسمبلی کے ممبران سے بات چیت کی. اس سے پہلے اپنے دورے کے دوران کمیٹی کے چیئرمین اور پارلیمنٹ کے ممبر پی پی چودھری نے کہا کہ ایک ساتھ انتخابات کرانے سے حکمرانی مضبوط ہوگی، اخراجات میں کمی آئے گی اور بار بار انتخابات کرانے سے پیدا ہونے والی رکاوٹوں میں کمی آئے گی. انہوں نے اس بات کو واضح کیا کہ ایک ملک ایک انتخاب کا مطلب یہ نہیں ہے کہ پورے ملک میں ایک ہی دن پولنگ ہو، لیکن لوک سبھا اور اسمبلی انتخابات دونوں ایک ساتھ مرحلے وار انداز میں 5 سال میں ایک بار کرائے جائیں. انہوں نے کہا کہ کمیٹی اپنی رپورٹ جمع کرنے سے پہلے تمام شراکت داروں سے مشورے لے رہی ہے. کمیٹی کا اگلا دورہ لکھنؤ کا ہوگا. مہیش چوپڑے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار.
1: مرکزی وزیر داخلہ امیت شاہ آج احمد آباد میں احمد آباد میونسپل کارپوریشن کے عوامی فلاح و بہبود سے متعلق 405 کروڑ روپے کی مالیت کے کئی پروجیکٹوں کا افتتاح کریں گے اور سنگ بنیاد رکھیں گے. اس موقع پر وہ اپنے پارلیمانی حلقے گاندھی نگر میں ایک وسیع شجرکاری مہم کا بھی آغاز کریں گے. پیش ہے ایک رپورٹ.
2: مرکزی وزیر داخلہ امیت شاہ نے اپنے گاندھی نگر لوک سبھا حلقے کو ملک کے 70 حلقوں میں شامل کرنے کے لیے ایک بڑے شجرکاری منصوبے کا آغاز کیا ہے. آب و ہوا کی تبدیلی سے نمٹنے کے مقصد سے چلائی جانے والی اس مہم کے تحت رواں سال پورے حلقے میں 1,25,00,000 سے زیادہ پودے لگائے جا رہے ہیں. اس مہم کے تحت محکمہ جنگلات احمد آباد اور گاندھی نگر اضلاع میں تقریباً 60,00,000 دیسی پودے لگائے گا. اس کے لیے ون کوچ ماڈل استعمال کیا جائے گا جو میاواکی تکنیک کا گجرات میں تیار کردہ مقامی نمونہ ہے اور جس کا مقصد تیز رفتار ماحولیاتی بحالی اور گھنے جنگلات کا قیام ہے. جناب امیت شاہ کل گاندھی نگر میں نیشنل فورینسک سائنسز یونیورسٹی میں منعقد ہونے والے انٹرپول ڈیجیٹل فورینسک ایکسپرٹ گروپ کی 11th میٹنگ اور جرائم کی تحقیقات کرنے والوں کے پہلے بین الاقوامی مقابلے کا افتتاح کریں گے. بعد میں وہ دہگام کا دورہ کریں گے جہاں نئے تعمیر شدہ اے پی ایم سی سبزی منڈی کا افتتاح کریں گے اور امرت مہوتسو کی تقریبات میں بھی شرکت کریں گے. احمد آباد سے اپرنا کھنڈ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حبیب الرحمن.
1: ایک بڑی شجرکاری مہم کے تحت اتر پردیش حکومت آج 35 کروڑ پودے لگائے گی. وزیر اعلی یوگی آدتیہ ناتھ آج صبح گورکھپور سے ریاست بھر میں پودا روپن مہا ابھیان 2026 کا آغاز کریں گے. وہ گورکھپور لنک ایکسپریس وے اور تال رنگ روڈ کی قریب ایک پیڑ ماں کے نام مہم کے تحت پودے لگائیں گے. اس موقع پر وزیر اعلی ایک عوامی اجتماع سے خطاب کریں گے اور لوگوں سے پودا روپن مہا ابھیان میں ذمہ داری کے ساتھ حصہ لینے پر زور دیں گے. پیش ہے ایک رپورٹ.
3: 27 محکموں کے اشتراک سے انجام دی جانے والی بڑی شجرکاری مہم میں محکمہ جنگلات کو 15,50,00,000 پودے لگانے کا سب سے بڑا ہدف دیا گیا ہے. محکمہ دیہی ترقیات 10 کروڑ، محکمہ زراعت 3,25,00,000، باغبانی کا محکمہ 1,50,00,000 اور پنچایتی راج کا محکمہ 1,22,00,000 پودے لگائے گا. گنگا ایکسپریس وے کے کنارے بھی 5,50,000 پودے لگائے جائیں گے. اس سال مہابھیان 2026 کے تحت کئی نئے جنگلات قائم کیے جائیں گے جن میں سمرس ون، سمردھی ون، کرشی ون، ارجا ون اور کاپی ون شامل ہیں. لکھنؤ سے سوشیل چندر تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار.
1: فوڈ سیفٹی اینڈ اسٹینڈرڈ اتھارٹی آف انڈیا فسائی نے فوڈ بزنس آپریٹر سویگی انسٹا مارٹ کو فوڈ سیفٹی اینڈ اسٹینڈرڈ ایکٹ 2006 کی مبینہ خلاف ورزیوں پر صارفین کی متعدد شکایت کے بعد 9 نوٹس جاری کیے ہیں. فسائی نے ایک سوشل میڈیا پوسٹ میں کہا ہے کہ فوڈ بزنس آپریٹر کو تفصیلی وضاحت اور تعمیل سے متعلق رپورٹ پیش کرنے کی ہدایت دی گئی ہے. ادارے نے خبردار کیا ہے کہ ایسا نہ کرنے کی صورت میں مناسب قانونی کارروائی کی جائے گی. صارفین کی شکایت پر یہ الزام عائد کیا گیا ہے کہ سویگی انسٹا مارٹ کے ذریعے مدت استعمال ختم ہو چکی، خراب سڑی گلی، آلودہ اور دیگر غیر محفوظ غذائی اشیاء فراہم کی جا رہی تھی. نائٹ اینگل آف دی ساؤتھ کے نام سے مشہور نامور گلوکارہ اس جانکی گزشتہ روز کرناٹک کے شہر میسورو میں بڑھتی ہوئی عمر سے متعلق صحت مسائل کے باعث 88 برس کی عمر میں انتقال کر گئی. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے اگلے 4 دن کے دوران ملک کے شمالی اور مشرقی علاقوں میں شدید بارش کی پیشگوئی کی ہے. ان علاقوں میں جموں، کشمیر، لداخ، ہماچل پردیش، اتراکھنڈ، پنجاب، چنڈی گڑھ، ہریانہ، دلی، مشرقی اتر پردیش، چھتیس گڑھ، جھارکھنڈ، مغربی بنگال، گنگا کے میدانی علاقے، اروناچل پردیش، ناگالینڈ، منی پور، میزورم، تریپورہ اور اڈیشہ شامل ہیں. فیفا عالمی کپ میں انگلینڈ نے آج صبح فلوریڈا کے میامی اسٹیڈیم میں کھیلے گئے کوارٹر فائنل میں ناروے کو 2-1 سے شکست دے کر سیمی فائنل میں جگہ بنا لی ہے. ٹینس میں 21 سالہ لنڈا نوسکووا نے کل رات لندن کے سینٹر پورٹ میں کھیلے گئے ومبلڈن خواتین کے سنگلز کے فائنل میں اپنی ہم وطن کیرولینا موکووا کو 6-2, 5-6, 7-6, 3 سے شکست دے کر اپنے کیریئر کا پہلا گرینڈ سلیم خطاب جیت لیا ہے. اور یہ تھی خبریں. اب اخبارات کے آئینے کے ساتھ ہیں حبیب الرحمان.
2: قومی راجدھانی دلی سے شائع ہونے والے بیشتر اردو اخباروں نے وزیر اعظم نریندر مودی کے دورے نیوزی لینڈ سے متعلق خبروں کو شہ سرخی کے ساتھ شائع کیا ہے. روزنامہ انقلاب کی سرخی ہے، بھارت نیوزی لینڈ کے درمیان دفاع، تجارت، ٹیکنالوجی سمیت 18 اہم معاہدے، تجارت کو 38,000 کروڑ روپے سے زائد تک پہنچانے کا ہدف.
1: آخر میں خاص خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے 3 ملکوں انڈونیشیا، آسٹریلیا اور نیوزی لینڈ کا دورہ مکمل کر لیا ہے. وہ نیوزی لینڈ کے وزیر اعظم کرسٹوفر لکسن کے ساتھ تفصیلی بات چیت کے بعد بھارت روانہ ہو گئے. ویتنام حکومت نے تیز رفتار کشتی حادثے کی تحقیقات کا حکم دیا ہے جس میں 15 بھارتی سیاحوں کی موت ہو گئی. امریکہ نے ایران کے سپاہ پاسداران انقلاب IRGC کی جانب سے آبنائے ہرمز سے گزرنے والے ایک مال بردار جہاز پر حملے کے بعد ایران کے خلاف حملوں کا نیا سلسلہ شروع کیا. اس کے ساتھ خبرنامہ ختم ہوا.